0: कच्चा पापड़ पक्का पापड़,
1: कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का पापड़, कच्चा पापड़ पक्का
0: पापड़। डेरे जाता मन ना गो इसका क्या जाता है। ओके भाई लाभ भेजिए पूरा शेल पॉइंट तो मिला उसी में जाता मन ना बल मेरे से जगह लीजिए ना विवाह हुआ था आज भाई, प्रोग्राम सब नाइस ही था आज भाई, माता दादा सॉन्ग प्ले के ना सब कुछ मुझे प्ले करना था हा? अवेलेबल मैसेज जागा ले दे आई एम अजीज फ्रॉम पाटिया भी निकल रहे और टीम जेर वाला पके रिश्ते कस ननश्ते पके तेरा खानदान ना तेरा खानदान राजी कस ताज भाई वाला बोले खानदान राजी खानदान है कोई समझ नहीं करने खल को बल मैसेज जागा ले मैसेज जागा ले जी भाई अस्सलाम वालेकुम ताज भाई दासो सिंह है और सिंह मिंगा चल दी प्रोग्राम जबरदस्त है सारा दिन प्रोग्राम ना और भाई जमा मायरा अलीश बाजीमल जारा इकरा सिद्रा जो याक्सा किरण सीमा अनाया फरियान लाइबा मुस्कान हानिया फाइजा रोबी ईजा हिना माफिया सोनिया सानिया नफीसा उन्हों रोटोलो खिंदोता हम सलामुना सारा दिन प्रोग्राम और भाई जमा ओहो खजी अल्लाह ताला उस वसीयत रखी हम हम डर जाता खत्म ही माँ उकड़ा सुच सुच सुच सर अब भाई का नाने शुन्य कुड़ खाजी खा बल में से जागल दीजिए ना अब भाई जमा इस जमा खफ़ा जरूर चिदा खुशाल जो प्रोग्राम सर डेरे से तमने ना कहूँ बल में से जागल दीजिए ना बस सलाम वालेकुम भाई दासो सिंह है अच्छा जी तसो गुदमी से जाले कले डेरा मंदना बल में से जागले दे ए ताज लाला माता गर्म संग प्ले के कना दारस कले कले वी प्लीज ताज लाला सने फी सखान दुरानी मा ते गदु खुशी कुम खा हम बल में से जागले अस्सलाम वालेकुम ताज भाई प्रोग्राम डेर सुर सुरनाक दे असम डेर में खंदल जजी मलीमा ओ लाइब हाशमी अस्सलाम वालेकुम सिंगे जहुम रागल मौजमा زمل خان زمل ډیر زړه تمول نه انیمه کال درته ګورم سره کال کوم کې سوک دی او د کم زنه دی او هو کال رانا ډراپ شو جی زه مې سره شامل کوم جی تاج نن مې سم ډیرو خندل ای بری درمان او تاج ټیم زبر سو پوینټ دی اور ٹیم زیر سو پوائنٹ دی ائی ایم بری رحمان صدی کے بدرے کسان کو لفائی کی ہاں انی میں کال تھا تو گرم سرا کال کون کی سوک دی او دکم زیر دی السلام علیکم جی
2: وعلیکم السلام پروفیسر سے
0: او سلیم سے پروگرام کے ارکلے استڑے مشی فخر علی دتا وایو
2: دو میرے بھائی اللہ خوشحال
0: سلیم صاحب داسو خیے
2: خیر جی الحمدللہ
0: طبیعت ساسو خدی
2: ٹھیک ہے جی
0: پرچھ میسج راغلے ہوئے سلیم صاحب چکم دے بیمار دی ماں بھی کدی شرط بیا نہ جوڑ شی نہیں دوبارہ بیا
2: جی
0: جی او دا کلا اے اللہ جی جی بالکل بالکل پروگرام کے اندر میسج گئی آڈیو زیادہ من کو یقینا ساسو
2: محمد پکی شرکت تو دی چی شرکت کی گرم کی شکر تا کوس من پکی
0: ہوں بالکل تاسو خام خا گئے دا کہ کیپٹن نے کہنا نو کو بس خیر دے ایو طرف زما دا وے ما زما دا وے ما نا زما دا وے ما جو طرف تے سینئر دی بل طرف تے جونیئر دی
2: نا تاسو نن شاید افریدی بیا را کوشش دی گراؤنڈ تک
0: کنا اسی زما پروگرام واقعی گرمی کنا
2: آسانی
0: دے سرا دا چکی کی کنا چی دے انسان لا خبر سمرا زر یادی گی لکن انسان دماغ سمرا تیز دی دے سر سمرا زر خبر یاد ہو جی سمرا ٹائم پر یاد ہو جی دے سر دے انسان دماغ پتہ لگی کنا
2: پرون تو سوال کہو جی
0: جی جی کمیو
2: تاسو کرای دی کوم باندې کان تاسو په نه کړم ما چې تاسو کینو خبره کوي کنه
0: هی الله
2: تاسو پوکړ وی نو ما بغل جواب نه ورکړ دلته کې ولک دی هغه ما ته وی تاسو څنګه هغه څنګه سوال کو تاسو
0: او نو ما تاسو ما ته پد نشته دی ما تاسو ما پر وموس اور دل شروع کړ دی کنه ما ته معلومات نشته دی چې غیر مخې ما نخ نامو شریک کړو ور سره ور سره کوم چې کرای غانې وی هغه هم شامل کړی وی معلومان بالکل عمدہ کا شانی تھا سر خیر تمہر تھا گرا تم نے